0: से होगा। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर ये आकाशवाणी की उर्दू सर्विस है। सामिन शाम के 5 बजे चाहते हैं यहां हमारी आज की दूसरी मजलिस की नशरियात अब इख्तिताम पजीर होती हैं। शब में 9:15 पर अपनी तीसरी मजलिस की नशरियात के साथ हम फिर हाजिर खिदमत होंगे। तब तक के लिए हमें इजाजत दीजिए।
2: सामिन मोहतरम, अभी तक आप हमारी नशरियात आकाशवाणी की उर्दू सर्विस से समाप्त कर रहे थे। मीडियम वेव पर यह आकाशवाणी करगिल की आवाज है। शाम के 5 बजे हैं। अब से लेकर रात के 10 बजे तक अब आप हमारी नशरियात मीडियम वेव 684 किलोहर्ट्ज़, मीडियम वेव 1584 किलोहर्ट्ज़ और FM 100.1 मेगाहर्ट्ज़ के अलावा मोबाइल ऐप न्यूज ऑन AIR पर भी समाप्त कर सकते हैं। हमारे अगले ऐलान का चलने में इंतजार कीजिए। السلام عليكم ميديم ويو سونتي نغب جان انجلش بين اجبي كيلو هرتز ميديم ويو ترب جان انجلش بين اجبي كيلو هرتز دونا اف ام ارجا اشار يا تشيك ميجا هرتز يان موبايل اب نيوز اون اي اي ار كديو اكاشواني كرغيدين درين جاك بو شكر مايل دين شورت ساقنيست دونا زل هجيل زيجبي درين يفرچوك بات بي بروغرام اون جوبز لو كرنغا جان يان يان تيتنوك حاضر سونسيت بروغرام ين كانتساغان اتشيجون السلام بو قبول سونشيك وقت پر پیدا کرد تو صدا غصان سو کسات پروگرام نگذشت پیگ فرچوگ دعای پروگرام صداقت دی پروگرام پیان سقبت کسن لعنت نزد سحم قرآنی تلاوت نه ترجمه ولا.
3: بسم الله الرحمن الرحیم
4: شروع الله کے نام سے جو بڑا مهربان نهایت رحم والا ہے

0: benu yul sixes ga khili lokpala chokshi gilas be chor chig erchochanna technology dena laxception shesun stan posture ma undre se ikhot pin wazir azam narendra modi phyos ma mo chig yanu phyos nis pa lakthut pu khyochan archue mina qabr se sadir nekos christo dolites nang yam bos pera antas chokshi ge ban chig wazir azam is yul nis ke bare yan phyos ga mi yanu lakthut pa se dun labing mina kolba len me erthyang ma bas Deputy Commissioner Kargil Rakesh Kumar is higher secondary school response is score base STM education pe khage score la fro na khoy ata amon duna school se ta fro na khin sar bason de bas la khos SSC mahkama shes sab khanun duna STM educator sag shog na fro ne an kor gela shes fios pul la khsep shan nus che mina bas khan fra luxonis to dra bas chi azer na di STM education pus base fro la yu minam za ne an lokso technology engineering man thang duna research field sag fila chatak be mina rokso cha injere sir set khojam funla noro base science exhibition duna mobile stm laboratory program un saganuga zilla gham pe lokso mal chani ka khaglin jere ejua bas shes le khan fun ya taman sagis di phosful lakche be mina lakthut bargo suk jerang serin Deputy Commissioner Kargil Rakesh Kumar is TV station Kargil Municipal Committee Kargil Chhona Kral Sir Baskan Dustbin Nizgoy Program Pyankha Glens Divaksla Deputy Commissioner Dras Imtiaz Kachona Executive Officer Municipal Committee Kargil Ayas Ahmad Angchuk Se Ayyot Pin Devarim Program Punagragan Deputy Commissioner is Dichige Soma Solid Waste Management Rule Poinal Jones So Sherpanas Kambor Sakso Un Sakta Mimina Lokso Sol Sak Sak Skor La Sir Basong Khonzyam Mimasun La Mahkame Khasko Nazom Se Dila Sun Sakmal Enkyon Zare lokpar bas pizostan shanti qanuni karwai bacha injerang aserin khongjang namrel thangna ngimor yot khan sarsogi fisad nishungi se thik bu thene injeren eluz khan sarsog un sagan thencha injere zer se dyana chokstar deputy commissioner is mima sunna zilla kargiri sandag na lyakmo jak pemina dunadi soma rulun malen khong me filal lakthut bozerang ajua bas
1: कि जिन घरों में डस्टबिन्स वगैरह हमने नहीं प्रोवाइड किए थे जो लेफ्ट आउट वार्ड थे वहां पे डस्टबिन्स वगैरह प्रोवाइड किए ताकि लोग सेग्रीगेटेड वेस्ट हमें प्रोवाइड करें ताकि हम 100% वेस्ट जो प्रोसेसिंग आज कर रहे हैं उसमें हमें आसानी हो और जो सॉलिड वेस्ट मैनेजमेंट के रूल्स हैं वो लोग फॉलो करें ताकि एक हम करगिल को एक स्वच्छ और क्लीन शहर बना सके दो काम अभी और नए कि जिसमें सबसे पहले तो वार्ड वाइज जितने भी हमारे सैनिटरी वर्कर्स हैं उनका डिस्ट्रीब्यूशन रिस्पॉन्सिबिलिटी ताकि उनके पास रहे सेकेंड जो वार्ड सुपरवाइजर्स वगैरह हैं उनको ड्यू पावर्स दी गई हैं ताकि वो एज पर बायलॉज पेनल्टी लगा सके तो उनकी टीम रैंडम चेकिंग अभी दुकानों पर करना शुरू करेगी आपको कुछ ही दिनों में उसका रिजल्ट भी दिख जाएगा ताकि जो बैंड प्लास्टिक है उसके ऊपर ताकि हमारे दुकानदार उसको यूज ना करे उनके ड्यू पेनल्टी जो लगाने की जरूरत है वो लगाई जाएगी
0: Government Degree College Dras is Khuri Campus Biodiversity Mapping Poemina Muli Biological Diversity Jakpunazom Se Defense Institute of High Altitude Research Langunin Yandi Gombao Ladakh Biodiversity Council is UT Ladakh Se Department of Forest Ecology and Environment Poe Lakhthutika Agral Sirbas The Tagripala Union Territory Ladakh Se Additional Chief Conservator of Forest Rajesh Esna Bikhu Sange Senas Gozukbas Gaunis Khetanuk Biodiversity Fioxpulas Ketamimina College Chosna Lens Khan فرالوک سنی ستودران بس این پرگی خبرون لا ینتیس آکاشوانی کرگی لیکن اسنا بینچی گیوت سب ڈیویجن سان کوئی لخصو یول مامو انو کو سنگتو گی کنا ان فیت سکپا کھان چھتو چین بابس گاوز بسے گران بابشا نیمبو یمبو میما سن لا جغزری لا سن لاش کبل از بردون تون سین ری سغا کھان بابس دونش مامو مال ساو لیانو چھرپان بابس این زره سر سید نمزه محکمہ لیس تانس کھان کھسکو نظم سے نمزه و مایل زیگن شور سغا چکپاش مخشموک بینچک دکچا این زره زیر این دیواره هم ایمان سنیست نمکور پوز بسه گاردیونی چایون پیس کر لکن تیر کبل از بردون انتظامیه اون چوک سرگیب نه انتظامیه است ایمان سن لکن رو تیجیکس مون یاد زرین تون مت پر دلمان ست تام همین زره اشیوه بس Government Degree College Dras is Dras Lokso Masjid ne Mawalligun Dras na Bimbarna Higher Secondary School in Principal and Duna Local Media House in Mayandown Mina Campus tour chigi gral sir bas is kore dun phone is principal nasir shabani goyoten campus e kharpur la khere lokso college dul ne utkan project ne school lazarin college anu shes nar chene phoxbu lakshep shans che mina le ne utkan fraluk sun school la hagun tansin National Rural Health Mission Ladakh se health mission director Tushar Anand is sub divisional magistrate Dras Nangyambo sub district hospital Dras is ikskor base hospital la zone nar deluk se suhuliyat un ikskor lasta luks bas Divasla Bulak Medical Officer Dras Dr. Sajjad Hussain is khon afepsus base hospital chokna shot

0: ፍሪ ለዳ ቱሻር አናንስ ዘላ ከርግልን ዘንስካሪ ኩሪ ጀክማ ሱሚ ዚክስኮሪ ባክስታ ድሪን ኮሚኒቲ ሄልት ሰንተር ዘንስካሪ ዚክስኮር ባስቲ ባክስታ ሰንተር ይስታ አኩነስ ዳይሬክተር ለ ኩንቲ ሎክሶሽማ ኡና ግሪፕሻቱን ሳቃኑ ጆክፓሶን ጋቤከ ዳይሬክተር ኢስ ዲሽማ ኡንሳ ቀርደሉክስ ቪዛራቲ ካኩሩ ነኛምቦ ፈልቴቤ ሚና ጎምባን ለነ ዳይሬክተር ቻት አባሴን አስፓታል ሱሁሊያ ቱኒስ ታሉስ ቤንጂክ ዳይሬክተር ኢስ ኢንቲዛሚ ሾፍና ኸተያኑ ቀርደሉክስ ፒክሱስ ሚንኮምና ባክሴፕሽን ርቹ ሚና ጎምባን ሳቃን ለነንቺክ አይዮ ቴንዘረ ኤሰሬን ለዳክሰል ጃክማሽ ቢባ ትሬኒንግ ፕሮግራም ቺክ ሰማ ሚንፌስ ቻካን ዋርልድ ላይፍ ጋርድ ሳሚና ማሌንኪዮን the program ko suno leopard network ko wildlife protection mahkama kargili rakhuti ka ghal sirbas ye training program pe goma jaga khas paunis ladakh se jangali vyavson sunna biodiversity ka hagun tamason dyan jaksa jakmangi se jaga training ko dras la malenkhos gaven lokso technology un kole jangali vyavson sun sagas tro nok tanchas pur tan bor cho argo so zere se rein yandri la jugi jaga di zati vyavson sun tro nok na thik pulas ket khonchas isko lang salpo base hagun tas yang di skor la wildlife warden rasa alis di chokshik mols
1: चार दिन का यहाँ पे हमारे जो नए वाइल्ड लाइफ गार्ड्स रिक्रूट हुए हैं जैसे सर्दी के थ्रू रिसेंटली ट्रेनिंग प्रोग्राम रखा जिसको लीड कर रहे थे हमारे नियाजुल हसन खान जो अभी रिसेंटली आई पी एच डी करके आ रहे हैं जिसमें बहुत क्लासरूम सेशंस भी थे और आउटडोर सेशंस भी थे। खास रिक्वेस्ट करता हूँ कि वो भी कुछ कहें इस बारे में।
2: हमारे जितना एरिया है उसके हिसाब से जो न्यूली रिक्रूटेड वाइल्ड लाइफ गार्ड्स है दे आर द मोस्ट रिसोर्सफुल पर्सन आई वुड से इस लैंडस्केप में रेगुलेशंस एंड मैनेजमेंट पॉइंट ऑफ व्यू से एंड दिस इज आल्सो इन रिगार्ड्स टू द स्नो लेपर्ड कंजर्वेशन थ्रू इको टूरिज्म प्रमोशन इन दिस लैंडस्केप। लद्दाख में आउट ऑफ 477 127 स्नो लेपर्ड्स जो है वो मती कारगिल में पाए जाते हैं। कारगिल में जिन जिन हॉटस्पॉट लोकेशन से या जिन जिन मेजर मेजर विलेजेस में है वहां पे रेंजर्स को सेंसिटाइज करना, स्नो लेपर्ड के बेनिफिट्स बताना और किस तरह से स्नो लेपर्ड के थ्रू आप एक लाइवलीहुड, एक अल्टरनेटिव लाइवलीहुड जनरेट कर सकते हैं, उस इनिशिएटिव को हम स्टार्ट करें।
3: एडिशनल डिप्टी कमिश्नर कारगिल गुलाम महमती गोयोत्यानो सांदख चु मिंगना डुलेन योत्खन मुहिम पेंग यांग सरचिक माइलजी चुरगुआ बरुना अपर चाचिगा मलियन क्योंसी इंदी वक्सला रुगोस्के मेतपी पो लुन्ना तार उनसाख थेने मिमां सुनला डुल भी मिंगना लम पो सांसंग बचाओ ना न्यंबो मलसाउन गांमा रगेला बसे लेखमोश चोसी इन जरे जरसेत दिया बरियां म्युनिसिपल कमिटी माली महकमा दोना टेलीकॉमी ऑपरेटर रुनी हकुरुनिस ड्रेव पियंग खाग लेस्पिन यांग इंतजामिया دیزتی گمباون سغیز بسه لفتنن گورنر یوتی لداخ وینه کمار سکسیناز گوزوگ بسکن مهم پیانوگ چیر چیریکا میمان سنلا سهولیاتون پروت چوکچاو نا نیمبو نیمبو میمان سی فانتوغ انوگ شتنپور لاز بچاس این زره زرسید لداخ روان ریولی یرگسی کنسل کرگیلی گوبا داکتر محمد جعفر آخونیز مایلزی چورگو کربتانا رگو انمت پرونی سکول بیلدینگ پنا رزیدنشل هاستل فسیلیتی تلوکس بی मिंगनाजिक्सकोर बसे इंदी वक्सलाखों स्कूली क्लासरूमों हॉस्टली कमराउन दोना ए सहूलियत तुनिल तालुक्स बसे इंदी बिल्डिंगों रगो अनमेत फ्रून ना जोमस्मोश चोस जरे खसको तांसे इंदियाउना चोक्सला दिचीगी अगर सील जैन नुक हॉस्टलीर सिगला सुन गार गया बोस जरेन हफ्ता सुमी नालजोंस हॉस्टल पो नोरो बसे फंक्शनल चौर गो सुख जरियांग जरसे कोंग जियांग रगो अनमेत प्रून सुकूल सखपा लेप चुपी मिंगना ट्रांसपोर्टेशन ही सुहूलियत पांग रलसिर बेत जरे टर्चत बसे इन डिप्टी कमिश्नर द्राज इम्तियाज काचो सब डिविजनल मजिस्ट्रेट द्राज विशाल अत्रिना न्यंबो युलबू गम्युली जिक्सखोर बसे जल जीवन शक्ति मिशनी नालजोंस थुंगची सुहूलियत उनिल तलुक्स बसे इन दी वक्सला ऑफिसरों गम्युली मिमा सुन्ना थुक्से थुंगचीज कोरलाश कपलास बर्दो निश मंग उनला न्याने मुतालिका खाकुर उनला दिश मंग उन वक्सी नालजोंस फलते बार गोसुक जरे जरसेत دیا بریان دیپتی کمیشنری زمیمان سونی چخسنا روتی سترونگلوکسیز گرلا زرسکن شمان اون ساغان نیانر گیبنا ایریگیشن نا فلات پروتیکشن محکمه نا نیمبو لینه گیخسپا پل تبی ردیانمان با سون یان افیسر اونیز گمیولی میرل سکولی زیسکوران با سی سمبر سبرپم پوان گیخسپا فانشنال شکویت زره زرسید Additional District Development Commissioner Kargil Ghulam Mahmati Gralika Grabshik Rdeluksi Mahkama District Capex Dona SDP Lasun Yang Shesi Lungi Mahkama District Capex Dona Samigrayes Kore